0: جی ہاں سامعین کرام، بریڈفورڈ ایشین ریڈیو کی نشریات آپ سماعت فرما رہے ہیں 1413 AM پہ، بریڈفورڈ ایشین ریڈیو .co.uk کے ذریعے پوری دنیا میں یہ آواز پہنچ رہی ہے، اور جو ہمارا اسمارٹ ایپ ہے، موبائل فون ایپ جو کہ فری آف کاسٹ ہے، اس پر بھی آپ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں. بہت شکریہ سمیرہ صاحبہ اور ناہید صاحبہ، بڑی نوازش، بہت مہربانی. آپ نے کہا کہ یہ آپ کا ون آف دا فیوریٹ سانگ، تو چلیے اچھی بات ہے، ہمیں بھی خوشی ہوئی کہ آپ کے لیے ہم نے اس گیت کو پیش کیا. اب ایک خوبصورت سی نظم ہے شمع کے عنوان سے، علامہ محمد اقبال جو ہے انہوں نے لکھی ہے، تھوڑی طویل ہے تو لیکن آپ کے گوش گزار کرتے ہیں، یقیناً آپ اس سے بھی محظوظ ہوں گے. اور اس کے بعد کمرشل بریک، اور کمرشل بریک کے بعد یاد رکھیے گا کہ پروگرام کے دوسرے حصے میں ہم جو پوڈ کاسٹ ہے دستک نہ دو ناول الطاف فاطمہ کا لکھا ہوا، وہ اس کا 12 باب آپ کے گوش گزار کریں گے. اس حصے کو کوشش کیجیے گا مس نہ کیجیے گا. اور اس کے بعد محمد رفیع کا ایک اور سدا بہار خوبصورت سا گیت آپ کے لیے پیش کریں گے. آج ہم نے آپ کو بتایا کہ آج سدا بہار نغمے جو ہیں ان کا ہم نے انتخاب کر رکھا ہے آپ تک پہنچانے کے لیے، تو ہمارے ساتھ ساتھ رہیے، پروگرام کو سنتے رہیے. بہت شکریہ. اقبال لکھتے ہیں شمع کے عنوان سے، بس میں جہاں میں بھی ہوں اے شمع درد مند، بس میں جہاں میں بھی ہوں اے شمع درد مند، فریاد در گرا صفت دانائے سپند، دی عشق میں حرارت سوزے دروں تجھے، اور گل فروش اشک شفق گوں کیا مجھے، ہو شمع بس میں عیش کے شمع مزار تو، ہر حال اشک غم سے رہی ہم کنار تو، یکبین تیری نظر صفت عاشقان راز، میری نگاہ مایا آشوب امتیاز، کعبے میں بتکدے میں ہے یکساں تیری ضیا، میں امتیاز دیر و حرم میں پھنسا ہوا، ہے شان آہ کی تیری دودے سیاہ میں، پوشیدہ کوئی دل ہے تیری جلوہ گاہ میں، جلتی ہے تو کہ برق تجلی سے دور ہے، بے درد تیرے سوز کو سمجھے کہ نور ہے، تو جل رہی ہے اور تجھے کچھ خبر نہیں، بینا ہے اور سوزے دروں پر نظر نہیں، میں جوش اضطراب سے سیماب وار بھی، آگاہ اضطراب دل بے قرار بھی، تھا یہ بھی کوئی ناز کسی بے نیاز کا، احساس دے دیا مجھے اپنے گداز کا، یہ آگہی میری مجھے رکھتی ہے بے قرار، خابیدہ اس شرر میں آتش کدے ہزار، یہ امتیاز رفت و پستی اسی میں ہے، گل میں مہک شراب میں مستی اسی میں ہے، بستان و بلبلو گل و بو ہے یہ آگہی، استے کشا کشے منتو ہے یہ آگہی، صبح ازل جو حسن ہوا دبستان عشق، آواز کن ہوئی تپش آموز جان عشق، یہ حکم تھا کہ گلشن کن کی پہاڑ دیکھ، ایک آنکھ لے کے خواب پریشاں ہزار دیکھ، مجھ سے خبر نہ پوچھ حجاب وجود کی، شام فراق صبح تھی میری نمود کی، وہ دن گئے کہ قید سے میں آشنا نہ تھا، زیب درخت تور میرا آشیاں نہ تھا، قیدی ہوں اور قفس کو چمن جانتا ہوں میں، غربت کے غم کدے کو وطن جانتا ہوں میں، یاد وطن فسردگی بے سبب بنی، شوق نظر کبھی کبھی ذوق طلب بنی، اے شمع انتہائے فریب خیال دیکھ، مسجود ساکنان فلک کا مال دیکھ، مضمون فراق کا ہوں سریا نشاں ہوں میں، آہنگ تب نازم کون و مکا ہوں میں، باندھا مجھے جو اس نے تو چاہی میری نمود، تحریر کر دیا سرے دیوان ہست و بود، گوہر کو مشت خاک میں رہنا پسند ہے، بندش اگرچہ سست ہے مضمون بلند ہے، چشمے غلط نگر کا یہ سارا قصور ہے، عالم ظہور جلوائے ذوق شعور ہے، یہ سلسلہ زمان و مکان کا کمند ہے، توقع گلو حسن تماشا پسند ہے، منزل کا اشتیاق ہے، گم کردہ راہ ہوں اے شمع میں اسیر فریب نگاہ ہوں، سیاد آپ حلقہ دام ستم بھی آپ، بام حرم بھی طائر بام حرم بھی آپ، میں حسن ہوں کہ عشق سراپا گداز ہوں، کھلتا نہیں ناز ہوں میں یا بے نیاز ہوں، ہاں آشنائے لب ہو نہ رازے کوہن کہیں، پھر چھڑ نہ جائے قصہ دار و رسن کہیں. موبائل ایپ اینڈ آن لائن ایٹ بریڈفورڈ ایشین ریڈیو .co.uk. دس
1: is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: जब देखो नया सूट नया डिजाइन नया अंदाज आखिर क्या है राज
7: इसमें राज की कोई बात नहीं दरअसल शमा बुटीक का हर सूट ही सबसे अलग होता है
8: जहां मारिया बी सना सफिनास तवक्कल
6: रंग रसिया ज़ारा शाहजहां करिश्मा
7: नूरे सोबिया नज़ीर मनीजे की फुल कलेक्शन के साथ साथ सिले अनसिले सूट के अलावा ऑर्डर पर भी सूट तैयार किए जाते हैं
8: शमा बुटीक ब्रेफोर बाजार 36 सेमेट्री रोड ब्रेफोर BD89RY
7: फाइंड अस ऑन टिकटॉक
9: दूल्हे का सेहरा सुहाना लगता है
10: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
11: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD88DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड रोड ब्रेडफोर्ड
10: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
11: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
10: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
12: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
13: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
12: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
13: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
10: अरे सुनते हैं अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए
11: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रेडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं
10: मंगनी सालगिरह शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
11: और खुशबू लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है
10: मंगला केटरिंग 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY
11: टेलीफोन 01274731555 मंगला केटरिंग सर्विसेज .UK
14: उम्र का इतना सा गोशवारा है तुम्हें निकाल के देखा तो सब खसारा है मैं महमूद रिज़वी अकाउंटेंट जी हाँ छोटे से छोटे टैक्सी अकाउंट से लेकर बड़ी से बड़ी कंपनी के अकाउंट्स बनवाने के लिए काबिले एतमाद नाम महमूद रिज़वी अकाउंटेंट ऑडिट एंड अकाउंटेंसी टैक्सेशन VAT बुककीपिंग पेरोल फंडरेजिंग कंपनी फॉर्मेशन मॉर्गेजेस अकाउंट्स के किसी भी मसले के लिए ना हो परेशान क्योंकि आपकी मुश्किल करेंगे आसान महमूद रिज़वी चार्टर्ड सर्टिफाइड अकाउंटेंट महमूद रिज़वी ग्रेट हॉटन रोड ऑन ब्रैडफोर्ड 424453 महमूद रिज़वी
1: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274.
14: Okay, aapki mushkil karenge aasan. Mehmood Rizvi, Chartered Certified Accountants. Mehmood Rizvi, Great Horton Road on Bradford 424.